सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक वाहवलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएपछि दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन्। ठूलो परिमाणमा फेन्सी विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्।
3: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउन 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढ़ाएको छ।
2: नेपालमा वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ। नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढ़ी हुन्थ्यो, तर अहिले त्यो स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।
3: आफ्ना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कंग्रेसले समुन्नत नेपालको आर्थिक तस्वीर, कुल गृहस्थ उत्पादन जीडीपी जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ।
2: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ।
3: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानी सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात हवाई सेवा, विदेशमा उपचार, दूरसंचार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र ब्यांकहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा निजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढ़ाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुधाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थी सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरकार बन्नुपर्छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा तारो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा
3: प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुहुँदा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा काठमाडौँमा रेडियो नारायण 99.1 मेगाहर्ट्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। यतिखेर हामी कंग्रेसको 15 महाधिवेशनमा केन्द्रित छौं किनभने विभिन्न पत्र पत्रिकाहरू र संचार माध्यमहरूले नेपाली कंग्रेसको महाधिवेशनलाई नै केन्द्र भागमा राखेर यतिखेर विचार विमर्श र बहसहरू चलाइरहेका छन्। त्यसैले गर्दाखेरि नेपाली बहसका एक दुईवटा श्रृंखलाहरू करिब कंग्रेसमय नै भनेका छन् किनभने नेपालको ठूलो लोकतान्त्रिक पार्टी र नेपाली कंग्रेसको आसन्न यो 15 महाधिवेशन चलिरहेको 15 महाधिवेशनका पेरिफेरीमा रहेर त्यहाँका समग्र विषयहरूका वरिपरि रहेर हामी बहस र चर्चा गर्ने गर्दछौं। र अहिलेको अवस्थामा बीपीकै लाइनमा फर्किएका छन् गगन कुमार थापा, 25 सदस्यीय बन्दैछ पदाधिकारी संख्या र राष्ट्रिय लोकतन्त्र समाजवाद कंग्रेसको वैचारिक आधार हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारणा कुनै बदलाव नआएको पनि स्पष्ट सन्देश दिएका छन्। त्यसैले गर्दाखेरि आज हामी नेपाली कंग्रेसकै पेरिफेरीमा र नेपाली कंग्रेसको 15 महाधिवेशनका वरिपरि रहेर कुराकानी गर्नेछौं। नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि हामी उपस्थित हुनेछौं।

रुपैयासम्मको क्याशब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पर्वमा सिजी का साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
2: इस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता जय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद।
2: होइन, तपाईँले सहमहामन्त्री पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नु भएको छ। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनले अजय बाबु शिवाकोटीलाई सहमहामन्त्रीमा जिताउनु पर्ने आधारहरू प्रस्तुत गर्नुहोस् न। किन महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई उम्मेद्वार मतदान गर्ने?
3: यस्तो छ, नेपाली कांग्रेसको सामान्य कार्यकर्ता भएर पनि त्यसैमा रमाउन सकिन्छ, त्यसैमा त्यो पनि हाम्रो लागि ठूलो नै कुरा हो। क्रियाशील सदस्य त्यो पनि धेरै ठूलो कुरा हो। हामीले हिजो अस्ति मात्रै मथुरा श्रेष्ठलाई काठमाडौँमा सम्मान गर्यौं, जसले 2007 सालमा क्रियाशील सदस्यता लिनुभएको थियो र अहिले नेपाली कांग्रेसको जीवित यो क्रियाशील सदस्य लिएका मतलब सक्रिय सदस्य त यो अहिले हामी वितरण गरेका छौँ र सदस्यता लिएको मध्ये पनि सबभन्दा जीवित व्यक्ति हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ र उहाँलाई पार्टीले अस्ति 15 महाधिवेशनको उद्घाटन समारोहमा स्वयं सभापतिले सम्मान गर्नुभयो। म आफैले उहाँलाई कटिङ गरेर स्टेजमा लिएर गएको थिएँ। भने मतलब हामी सामान्य कार्यकर्ता हुनुपर्ने नेपाली कांग्रेसको एउटा त्याग परम्परा इतिहास विरासत भएको यो पार्टीको र सामान्य कार्यकर्ता जहाँ 5 पुस्ताले यो पार्टीमा आफ्नो भूमिका निर्वाह गरेको छ, आफूले यहाँ योगदान दिइरहेको छ, त्यो त्यो पार्टीको करिब 9 लाख चाहिँ क्रियाशील सदस्य भएको यो पार्टीमा, लाखौं यसमा चाहिँ त्याग तपस्या बलिदान गरेको यो पार्टीमा र सामान्य कार्यकर्ता भएर बस्नुपर्ने एउटा गर्वको विषय हो। र त्यो हुँदाहुँदै म 14 महाधिवेशनमा केन्द्रीय समितिमा पुगेँ। विशेष महाधिवेशन गर्ने कुराहरूमा आवाज उठाइयो, त्यसको लिड गरियो र त्यसपछि फेरि विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा पनि पुग्यो र अहिले 2 कार्यकाल केन्द्रीय समितिमा बसेपछि हामी कसरी पार्टी सञ्चालन हुँदो रहेछ, कहाँबाट योगदान अझ बढी गर्न सकेको रहेछ, त्यो कुरा अनुभव गरेपछि मेरो पार्टी नेतृत्वहरूसँगको सल्लाह परामर्शपछि थप पार्टीमा एउटा भूमिका पनि निर्वाह गर्न सकिने, एउटा जिम्मेवारी लिएर काम गर्दा त्यसमा थप योगदान पुर्याउन सकिने र एउटा हामीहरू हाम्रो पछिल्लो जुन पुस्ता छ, यद्यपि अहिले 35 वर्ष मुनिको विधानले नै यो व्यवस्था गरेर उल्लेख्य मात्रामा हामी केन्द्रीय समितिमा युवा साथीहरू पनि पुग्ने अवस्था बनेको छ। हिजो 14 महाधिवेशनको बेलामा सबभन्दा कम उमेरका 3-4 जना मध्ये यो यद्यपि मेरो त्यो 35 नागिसकेको थियो त्यो बेलामा, 3-4 जना मध्ये हामीहरू केन्द्रीय समितिमा पुगेर आफ्नो भूमिका निर्वाह गर्यौं। त्यो बेला के कति गर्यौं भन्ने कुराको सार्वजनिक त्यो मतलब त्यो संचार माध्यमदेखि लिएर त्यो सबै कुराहरू ओपन नै छ। त्यसकारणले हामीले हिजो गरेका कामलाई पनि आफ्नो नेता कार्यकर्ताले त्यो मूल्याङ्कन गर्नु भएकै छ र त्यो सबै हेर्दै गर्दा यो 15 महाधिवेशनमा आइपुग्दै गर्दा चाहिँ पार्टीले जुन किसिमले नयाँ साथीहरूलाई, पुराना साथीहरूलाई, पार्टीमा योगदान गरेकाहरूलाई, मतलब यो प्रजातन्त्र सेनानी शहीद परिवारदेखि विभिन्न क्लस्टरलाई जसरी सम्बोधन गरेको छ र उहाँहरूकै पार्टी युवाले मेरो पार्टी भन्ने अवस्था बनाएको छ, हिजो प्रजातन्त्रलाई लडेर पार्टीमा आबद्ध भए प्रजातन्त्र लडेकाहरूलाई यो मेरो पार्टी भन्ने अवस्था बनेको छ, शहीद परिवारका व्यक्तिहरूले पनि यो मेरो पार्टीमा मलाई पनि भूमिका दियो भन्ने छ। सबै सेक्टर अहिले हामीले यो ल्याटरल इन्ट्री मार्फत पेसागत बुद्धिजीवीहरूलाई, यसमा विषयगत विज्ञहरूलाई जसरी यहाँ ल्याउने प्रयास भएको छ, यी सबै हेर्दै गर्दा श्रमिकको पार्टी, अपाङ्गता भएको पार्टी, विभिन्न क्लस्टरहरू, अब एउटा पनि क्लस्टर छैन कि जसले जसलाई चाहिँ हामीले त्यहाँ छुटायौँ भन्ने खालको, त्यो अवस्थामा अगाडि बढिरहेको यो बेलामा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा र पार्टी पदाधिकारीकै भूमिकामा रहेर नेपाली कांग्रेस थप योगदान पनि गर्ने योगदान गर्न सकिने अवस्था चाहिँ बनेको छ।
2: अजय बाबु सुब्बाकोटीजी, तपाईँले देशभरका महाधिवेशन प्रतिनिधिहरूले अहिले त जेएनजी पुस्ताका पनि कतिपय आएका छन्, युवा पुस्ताका पनि आएका छन् होइन, 7,000 भन्दा बढी इतिहासमै धेरै प्रतिनिधिहरू यतिखेर काठमाडौँमा छन्। अजय बाबु सुब्बाकोटीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
3: मैले नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा रहेर दुई पटक केन्द्रीय समितिमा रहेर गरेको कामका आधारमा पनि आम पार्टीका नेता कार्यकर्ता शुभेच्छकहरूले चिन्नु भएको मैले व्यक्तिगत रूपमा महसुस गरेको छु। म आफै पनि म त एउटा कसरी चिन्नुहुन्छ होला भन्ने कुराको सन्दर्भमा चाहिँ मैले केन्द्रीय समितिको एउटा सदस्यको नाताले, पार्टीको एउटा सामान्य कार्यकर्ताको नाताले मैले पार्टीमा आउनुभएका महाधिवेशन प्रतिनिधिहरूको बीचमा पुग्दै गर्दा उहाँहरूले मलाई यस बीचमा यो करिब 5 वर्षको अवधिमा नेपाली कांग्रेसमा रहेर मैले गरेको भूमिकाको आधारमा, केन्द्रीय समितिमा प्रस्तुत गरेर आफ्नो विचारको आधारमा, मिडिया मार्फत पार्टीको लिएका नीति सिद्धान्त विचार कार्यक्रमलाई डिफेन्स गरेको हिसाबले त्यसलाई अगाडि लाने, जनताको बीचमा पुर्याउन खोजेको त्यो प्रयासका कारणले पनि उहाँहरूले नोटिसमा लिनु भइरहेको रहेछ। मैले हिजो मात्रै पनि बन्द सत्रमा थुप्रै साथीहरू भेटेँ, उद्घाटन सत्रमा भेटेँ, हिजो खाना खाने बेलामा भेटेँ र जुन किसिमको मैले रेस्पोन्स पाएँ, जुन किसिमको चाहिँ उहाँहरूले उम्मेदवारीलाई एउटाको अपनाउनु भएको छ, म त्यसका लागि पनि म उहाँहरूसँग धन्य छु र उहाँहरूले मलाई त्यसरी मलाई जसरी रिसिभ गर्नुभएको छ, मलाई जसरी उहाँले अपनाउनु भएको छ त्यो कुराले नै उहाँहरूले मलाई चिन्नु हुँदो रहेछ, उहाँहरूले मलाई अपनाउनु हुँदो रहेछ भन्ने कहिले मैले अनुभव गरेको छु र म आशा छ यो कुरा मतमा पनि रिफ्लेक्ट हुन्छ।
2: अब अन्तमा कसरी महाधिवेशन प्रतिनिधिलाई वा चाहिँ देशभरिका चाहिँ नेता कार्यकर्ताहरूलाई यो 15 महाधिवेशनमा उपस्थितहरूलाई चाहिँ तपाईँको सन्देश के छ?
3: यो गत वर्ष भदौमा जुन किसिमको विद्रोह भयो त्यो विद्रोहको पछाडि हामीले फर्केर हेर्नुपर्छ, त्यो विद्रोह किन भयो भन्ने कुरा। आज हामी जुन परिस्थितिमा छौँ यो एक किसिमले भन्नुहुन्छ देश पनि एउटा संक्रमणबाट गुज्रियो, यो एक वर्ष पार्टी पनि एउटा संक्रमणबाट गुज्रियो। हामी विशेष महाधिवेशनमा जुन किसिमले पुग्नु पर्यो, विशेष महाधिवेशन पुग्नुको पछाडि हामीले गत वर्ष भदौमा भएको विद्रोहलाई एउटा पृष्ठभूमिमा हेर्यौँ, पृष्ठभूमिबाट हेर्यौँ र त्यो भदौ मा भएको विद्रोहको पृष्ठभूमि चाहिँ यो संविधान जारी भएपछि यताको जुन 10 वर्ष छ, 72 देखि 82 सम्मको यो 10 वर्ष, त्यो 10 वर्षमा हामीले कहाँ गल्ती गर्यौं, कहाँ कमजोरी गर्यौं र त्यसले आम नागरिकमा कस्तो असर पर्यो भन्ने विषयमा पनि नेपाली कांग्रेसको यो आधिकारिक दस्तावेज जुन 15 महाधिवेशनमा स्वयं सभापतिले प्रस्तुत गरेको दस्तावेज छ, त्यो दस्तावेजमा पनि यो कुरा उल्लेख छ। त्यसैले यो विषयलाई नेपाली कांग्रेसको तमाम नेतृत्व, पार्टी पंक्ति, कार्यकर्ता तह सबैले यसलाई मतलब अप्नाएर, मतलब यो इन्टरनलाइज गरेर अगाडि बढ्ने अवस्था छ। यो कुराबाट हामी अगाडि बढ्नु भनेको चाहिँ यो संक्रमणकालीन अहिलेको पार्टीभित्रको अवस्थालाई पनि अब हामी अन्त गरेर देशलाई एक खालको सुशासनतर्फ, समुन्नतितर्फ लिएर जाने चाहन्छ। पार्टीको लक्ष्य पनि त्यही छ, समुन्नत नेपाल, सम्मानित नेपाली। यो लक्ष्य पूरा गर्ने सन्दर्भमा नेपाली कांग्रेसको जुन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने जुन हाम्रो जुन विचारलाई हामीले यस अगाडि बोकेर आएका थियौँ स्थापना कालदेखि, त्यो विचारलाई अगाडि बढाउँदै गर्दा अबको लक्ष्य समुन्नत नेपाल र सम्मानित नेपालीको जुन लक्ष्य छ त्यो लक्ष्यलाई पूरा गर्न पनि अहिलेको नेपाली कांग्रेस अब यो संक्रमण कालबाट बाहिर निस्कनुपर्छ। देशलाई पनि एक किसिमको संक्रमण कालबाट बाहिर निकाल्न पार्टी त्यही ढंगले बलियो रूपमा, बदलिएको कांग्रेस बलियो कांग्रेसको रूपमा अगाडि बढ्नुपर्छ। त्यो कुराका लागि अहिलेको नेतृत्व यो चाहिँ समयको चेतलाई बुझेर अगाडि बढ्ने हैसियत राख्छ। अहिलेको पार्टी सभापति र पार्टी सभापतिसँगको टिम यो समय चेतलाई बुझेर देशको यो उसको पक्षमा अब सुदृढ एक पार्टीभित्र पनि थप सुदृढ एकता अगाडि बढाउनु पक्षमा र आफूलाई उभ्याउन सक्छ।

0: समान पंक्ति पार्टी पंक्ति यसमा तयार छ र हामी त्यसको एउटा सहयात्री भएर काम गर्न चाहन्छौ। मलाई आशा छ नेपाली कांग्रेसका देशभरिबाट आउनुभएका 7,000 भन्दा बढी विदेशबाट आउनुभएका भातृ सुविधा संस्थाहरूबाट आउनुभएका तमाम नेता कार्यकर्ताले यसलाई हृदयङ्गम गर्दै अहिलेको नेतृत्व चयनमा आफूलाई उभ्याउनु हुनेछ र हामीहरूले त्यहाँ थप काम गर्ने अवसर पाउँछौ। मलाई आशा छ नेपाली कांग्रेसको एउटा सहमहामन्त्रीको उम्मेद्वार खुल्लामा उम्मेद्वारको रूपमा यहाँहरूले मलाई समेत त्यो काम गर्ने अवसर दिनुहुनेछ, मेरो विश्वास छ।
1: अस्वजी बाबु सुबाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। नमस्कार,
0: धेरै धन्यवाद रेडियो नेटवर्कलाई र तपाईँ खेमजी।
1: नेपाली कंग्रेसका सहमहामन्त्रीका उम्मेद्वार अजय बाबु सुबाकोटी आदरणीय श्रोता, हामी यतिखेर जान चाहन्छौ। गाउँपालिका महासंघका अध्यक्ष एवं उपसेकोट गाउँपालिकाका अध्यक्ष र 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डे तर्फ लक्ष्मीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ लक्ष्मी पाण्डेजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। आदरणीय श्रोता, हामी नेपाली बहसमा यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनकै पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं र विशेष गरी नेपाली कंग्रेसको यो 15 महाधिवेशनको उत्साहपूर्ण ढंगले र गगन थापाको नेतृत्वलाई स्थापित गर्ने ढंगले चाहिँ अगाडि बढ़ेको छ र नेपाली कंग्रेसमा देशभरिबाट 7,000 भन्दा बढ़ी प्रतिनिधिहरू अर्थात महाधिवेशन प्रतिनिधिहरू आएका छन् र इतिहासमै यो पहिलो पटक 7,000 बढ़ी प्रतिनिधिहरू आएको यो विषयलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौ। लक्ष्मी पाण्डेजी हामीसँग हुनुहुन्छ। लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हस् धन्यवाद। आवाज एकदमै कम आएको छ
1: अहिले, ठिक छ? अडियो ठिक छ, मेरो सुनिरहनु भएको छ?
2: हजुर, एकदमै मधुर।
1: गाउँपालिका महासंघको अध्यक्ष, उपसेकोट गाउँपालिकाका अध्यक्ष र अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डेजी, होइन, केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले, के छन् तपाईँका एजेण्डाहरू?
2: खेमजी, यो ऐतिहासिक 15 महाधिवेशनमा नेपाली कंग्रेसको यो मेरो केन्द्रीय समितिको उम्मेदवारी, स्थानीय तहको वास्तविकता, स्थानीय तहको भावना मर्म, पार्टीको संगठनमा जोड्न र स्थानीय तहलाई अझ मजबूत अझ बलियो बनाएर काम गर्नको लागि मेरो उम्मेदवारी हो र यो ऐतिहासिक महाधिवेशनमा देश विदेशबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो अनुरोध छ, वास्तविक संघीयताको मर्म स्थानीय सरकारमा हुन्छ। हामी त्यहाँ काम गर्यौं, त्यहाँ एउटा अनुभव बटुलेका छौं। त्यहाँको सुशासन, विकास र सेवा प्रवाह अझ मजबूत गराउनको लागि र तल्लो तहसम्म, वडासम्म कांग्रेसको संगठनलाई अझ मजबूत गराउनको लागि मेरो उम्मेद्वार।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा देश विदेशबाट, डायस्पोराबाट र अझ समग्र रूपमा नेपालबाट, नेपालका विभिन्न जिल्ला 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, होइन? उहाँहरूको एउटै ध्येय यतिखेर गगन थापाको नेतृत्वलाई स्थापित गर्ने र पदाधिकारी संख्या पनि बढ़ाइएको छ, केन्द्रीय सदस्यहरूको संख्या पनि लमसम बढ़ने सम्भावना व्यापक देखिन्छ, त्यसमा तपाईँ बलियो उम्मेद्वार कसरी, तपाईँले चिन्छन् महाधिवेशन प्रतिनिधिले देशैभरकाले?
2: धेरै धेरै साथीहरूले चिन्नुहुन्छ। मैले गाउँपालिका राष्ट्रिय महासंघमा बसेर यो काम गरिरहँदा मैले पूर्व मेची, पश्चिम महाकाली, मलाई लाग्छ 700-460 को साथीहरू मात्रै होइन 753 मा हामीले संगठनलाई बलियो बनाउने र स्थानीय सरकारमा बसेर काम गर्दा नेपाली कंग्रेसले स्थानीय तहमा सुशासन र विकास बलियो बनाऊ भन्ने हामीलाई दिएको निर्देशन हामीले पालना गर्ने गरी हामी सबै राजनैतिक दलहरूसँग समन्वय गरेर सबै राजनैतिक दलहरूसँग यसको वास्तविकतामा टेकेर नागरिकको भावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं। त्यसकारण पनि सबै साथीहरूले हामीले उम्मेदवारी गर्दा, मैले उम्मेदवारी गर्दाखेरि जहाँ जगमा बसेर काम गर्ने, संगठन गर्ने संगठनकर्ताहरूलाई नजिकबाट चिन्नुहुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौं।
1: अब तपाईँको केन्द्रीय सदस्यमा बलियो उम्मेद्वारी छ, होइन? त्यसो भए
2: हजुर, एकदमै।
1: र के भन्न चाहनुहुन्छ महाधिवेशन प्रतिनिधिहरूलाई, देश विदेशबाट आउनुभएका सबै प्रतिनिधिहरूलाई?
2: देश विदेशबाट आउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूले अहिले यसपटकको ऐतिहासिक महाधिवेशनमा हाम्रो युवा नेता कर्मठ र भविष्य उज्यालो बनाउन सक्ने ताकत भएको नेता गगन थापाको नेतृत्वमा रहेको यो विशेष महाधिवेशनले सम्पन्न गर्नको यो ऐतिहासिक 15 महाधिवेशनलाई उहाँकै नेतृत्वमा काम गर्ने अवसर हामीहरूले प्राप्त गर्नेछौ र सबैलाई, म नजिक छु, म टाढा छु, म विदेशमा छु, म नेपालमा छु, म दूर दराजमा छु, म कुनामा छु, म विपन्न छु, म कमजोर छु भन्ने भावनालाई कतै पनि रहन नदिने गरी समतामूलक

0: पार्टीको मूलधार निर्माण गर्नको लागि श्रद्धेय नेता गगन थापाले जुन अभियान ल्याउनु भएको छ त्यो भित्र बसेर काम गर्नको लागि सबैको सद्भाव रहोस्, कसैको मनमा पनि कटुता नरहोस् र सबैलाई मिलाएर लैजाने यो विधानले जुन व्यवस्था गरेको छ, एक व्यक्ति एक पदको अवधारणा समेत सार्वजनिक भएको छ, सबैलाई काम गर्ने अवसर पुग्छ, त्यसकारण पनि हामी सबै रमाएर यो भित्र समाहित हुनको लागि सकारात्मक भावना सहित यो महाधिवेशनमा हामी भाग लिन्छौ र सबैले उत्तिकै बराबर ऊर्जा बोकेर हामी फर्कन्छौ। त्यसकारण सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई मेरो अनुरोध छ, म पनि त्यसको एक अंश, म पनि एउटा सदस्यको रूपमा काम गर्ने इच्छा जाहेर गरेको छु। कहिले पनि आफ्नो इमान्दारीता, आफ्नो निष्ठा, आफ्नो कर्तव्यलाई हामीले कहिले पनि भुल्ने छैनौं र सानैदेखि नेपाली कंग्रेसको छत्रछायामा काम गरेको अनुभव मसँग छ, त्यो हिसाबले पनि सबैले मलाई यसपटक माया गर्नुहुनेछ र मतदान गर्नुहुनेछ र सबै रमाएर जाने वातावरण यो महाधिवेशनले सिर्जना गर्नेछ। त्यसकारण पनि सबैलाई हार्दिक अपील, हार्दिक अनुरोध छ, सबैको खुशीका साथ यो महाधिवेशन सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूको हात हुनेछ र सही नेतृत्व छनौट गर्ने तागत पनि सबैलाई मिलोस् भन्ने कामना गर्दछु।
1: अब एउटा कुरा जाँदा जाँदै चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म आउँदै गर्दाखेरि स्थानीय तहमा चाहिँ नेपाली कंग्रेस र गगन थापाको नेतृत्व प्रतिको चाहिँ उल्लास उत्साह कतिको छ, किनभने कंग्रेस अहिले त तीन ठाउँमा विभक्त छ, तैपनि संस्थापन कंग्रेस प्रतिको लगाव र कार्यकर्ताहरूको उत्साह कस्तो पाइयो?
0: अब यो त यो सबैले उत्साह बोकेको, एक हिसाबले पुराना दलहरूसँग वितृष्णा जागेको, पुराना दलहरूलाई नरुचाएको भावना, यो गएको फागुन 21 गते हामीले जुन नतिजा देखेका छौं, सबै यो चाहिँ भावना, यो निर्वाचन हार्नु, गाउँमा बसेर अथवा देश विदेशमा रहेर अब पुराना दलहरूको अब खैर्य छैन भन्ने जुन विकास भइसकेको थियो, अहिले गाउँ गाउँ जन जन विद्यार्थी महिला सानो उमेर पाको उमेर सबैलाई हाम्रा 80 वर्षभन्दा माथिका बुवाहरूले पनि गगन थापाको नेतृत्वले यो जुन तागत सृजित गरेको छ यसले देशलाई एकपटक नयाँ मोड दिन्छ भन्ने विश्वास जागेको छ। त्यो हिसाबले पनि स्थानीय तहमा त साँच्चै नै एकदमै कलेज कलेजका विद्यार्थीहरूमा हामी गाउँमा बसेर हेर्दाखेरि सबैलाई चाहिँ यो तरंगित भएको अवस्था छ। त्यसकारण पनि यो नेतृत्व सबल नेतृत्व, अटल नेतृत्वको रूपमा सबैले हेर्नुभएको छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लक्ष्मी पाण्डेजी नमस्कार।
0: हस् धन्यवाद प्रेमजी, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको 15 महाधिवेशन केन्द्रीय सदस्यका उम्मेद्वार एवं गाउँपालिका महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको 15 महाधिवेशनका पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं। हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

योकोसिमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारोपछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
2: नेपाली कंग्रेसको 15 महाधिवेशनका केन्द्रीय सदस्य दलित तर्फका उम्मेद्वार डाक्टर डीबी सुनार हुनुहुन्छ। डीबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार खेमजी।
2: नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्र चलिरहेको छ, तपाईँले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। डीबी सुनारलाई केन्द्रीय सदस्यको उम्मेद्वारी र तपाईँको दावेदारी किन?
3: यो नेपाली कंग्रेसको 15 ऐतिहासिक केन्द्रीय महाधिवेशनमा सर्वप्रथम देश र विदेशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूलाई स्वागत गर्न चाहन्छु। र यो महाधिवेशन पहिलाको महाधिवेशन, योभन्दा पहिला गरिएका सम्पूर्ण महाधिवेशनभन्दा भिन्न ढंगको परिस्थितिमा हामीले गरिरहेका छौं। बीचमा हजुरहरू सबैलाई थाहा छ, यो बीचमा हामीले विशेष महाधिवेशन पनि गर्न पुग्यौं। विशेष महाधिवेशन पश्चात यो 15 नियमित महाधिवेशनको अवसरमा अहिले हामी अधिवेशन गरिरहेका छौं। र यो अधिवेशन गरिरहँदा निश्चय पनि भदौ 23 र 24 गतेको जुन जेएनजी घटना भयो, त्यस पछाडिको राजनीतिक अवस्था नेपालको अहिले परिवर्तित सन्दर्भमा उभिएको छ। यो परिवर्तित सन्दर्भमा विभिन्न आयामहरूले नयाँ वाचिकताका साथ अगाडि प्रस्तुत भएको सन्दर्भ छ, चाहे त्यो नेपालको राजनीतिक परिस्थिति होस्, आर्थिक नीतिको परिस्थिति होस्, त्यसै गरी विश्व राजनीतिक परिवेशको सन्दर्भको विषय पनि बदलिएको छ, फेरिएको छ। यो अवसरमा नेपाली कंग्रेसभित्र पनि नेपाली कंग्रेसको विधानलाई अझ धेरै फराकिलो बनाएर विभिन्न उमेर समूहका विभिन्न जात जाति भाषा धर्म संस्कृति, नेपालको संविधानको आकार जे छ, नेपालको संविधानको जे खालको मूल मर्म छ, त्यो मूल मर्मलाई समेत हुबहु हामीले अहिले यो विधानमा इन्ट्रोड्युस गरेका छौँ। त्यसै गरी
2: महाधिवेशन प्रतिनिधिले डाक्टर डीबी सुनारलाई चिन्छन्, कसरी चिन्छन् बताउनुहोस्।
3: त्यही त म मेरो विषयमा आउँदैछु। त्यसैले तपाईँले प्रश्नमा जसरी भनिराख्नु भएको छ, तपाईँको उम्मेद्वारी किन र केका लागि नेपाली कंग्रेसको केन्द्रीय सदस्य बन्ने भन्ने विषय आउँदै गर्दा, नेपाली कंग्रेसको पार्टीमा लामो समयदेखि विभिन्न विचारहरू सम्प्रेषण गर्दै, विभिन्न विषयमा काम गर्दै र विभिन्न तह र तप्कामा र ओहदामा बसेर नेपाली कंग्रेस पार्टीको फाउन्डेशनल आस्पेक्टलाई निर्माण गर्ने र त्यसलाई चाहिँ थप मजबुत कसरी बनाउने भन्ने विषयमा काम गरिरहेको, कर्म गरिरहेको एउटा योद्धाको रूपमा मेरो परिचय रहेको छ। त्यति मात्र नभएर नेपाली कंग्रेसभित्र लामो समयदेखि विचारको खडेरी भएको र विचारमाथि ठूलो प्रश्नहरू तेर्सिरहेको भएर त्यो बेला एउटा युवाको हिसाबले लेखन शैलीबाट होस्, पठन शैलीबाट होस्, चाहे तपाईँहरू जस्तो एउटा चर्चित यो आम संचारकर्मीहरूसँग विभिन्न विचारहरू सम्प्रेषण गर्ने कुरा होस्, त्यति मात्र नभएर राष्ट्रिय जगतमा पनि विभिन्न देशहरूमा नेपाली कंग्रेसको प्रतिनिधित्व गरेर नेपाली कंग्रेसका मुद्दा र मोडेलहरूको, विकासका मोडेलहरू नेपाली कंग्रेसले अपनाइरहेको जति पनि यो राजनीतिक कार्यक्रमहरूको सन्दर्भका विषयहरू छन्, ती कार्यक्रमहरूलाई पनि इन्टरनेसनल प्लेटफर्महरूमा पनि प्रतिनिधित्व गरेको र लगायत त्यति मात्र नभएर संगठनकै सवालमा पनि हेर्नुहुन्छ भने विगत 20-25 वर्षदेखि निरन्तर अनवरत रूपमा नेपाली कंग्रेसको भातृ संस्थादेखि नेवी संघदेखि लगेर नेपाल दलित संघदेखि लगेर त्यति मात्र नभएर हाल पनि अहिले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आदरणीय विश्व प्रकाश शर्माज्यू उपसभापतिज्यू हुनुहुन्छ, यसको संयोजक, त्यो संयोजक रहेको समितिभित्र सदस्यको रूपमा काम पनि गरिरहेको हुनाले नेपाली कंग्रेसभित्र थप अझ कसरी यो वैचारिक रूपमा थप प्रष्टता कसरी पार्न सकिन्छ, पोलिसी लेभलमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा म किन जोड्न चाहन्छु भने, अहिले हामीले नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिभित्र रहेको मैले अघि नै जाहेर गरेको आदरणीय उपसभापति विश्वप्रकाश शर्माजीको नेतृत्वमा रहेको समितिले अहिले हामीले 35 जति उपसमिति निर्माण गरेर नेपालको समाजभित्र रहेका जकडिएर बसेका होस् या जकडिएर नबसेका होस् ती तमाम मुद्दाहरू आइडेन्टिफाई गरेर हामीले अहिले निरन्तर रूपमा यो विशेष महाधिवेशन पछाडि आएको जुन केन्द्रीय कार्य समिति छ त्यो भित्र निरन्तर रूपमा अनवरत रूपमा एक दिन पनि हामी थकान नमेटिकन अहिले विभिन्न पोलिसीमा काम गरिरहेका छौँ। त्यो पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवालमा पनि निरन्तर हामी अभ्यासरत भइरहेको
2: हो। जाँदा जाँदै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरबाट आएका प्रतिनिधिहरूलाई के छ तपाईँको सन्देश?
3: सबैभन्दा पहिला त आम रूपमा जसरी अहिले यो महाधिवेशनमा होमिनु भएको छ महाधिवेशन प्रतिनिधिज्यू साथीहरू सम्पूर्णलाई आफ्नो विवेक प्रयोग गर्नका लागि सर्वप्रथम हुन त नेपाली कंग्रेसभित्र वैचारिक स्वतन्त्रता छ आफ्नो छनौटको त्यो स्वतन्त्रता छ त्यो बीचमा पनि कतिपय सन्दर्भमा विभिन्न ठाउँबाट यसलाई चाहिँ इन्टरभेन्सन गर्ने आफ्नो त्यो वैचारिक स्वतन्त्रता र तपाईँको छनौटको स्वतन्त्रतामाथि इन्टरभेन्सन गर्ने परिस्थिति कहिलेकाहीँ नेतृत्व तहबाटै देखिन्छ त्योभन्दा मुक्त रहेर नेपाली कंग्रेस पार्टी भित्र रहेका आम तपाईँको चाहिँ नेता तथा साथीहरू खास गरेर महाधिवेशन विवेकपूर्ण ढंगले आफ्नो विवेक अप्नाउनुहुनेछ भन्ने विश्वास लिएको छु र त्यो लिँदै गर्दा नेपाली कंग्रेसको बदलिएको परिस्थितिमा नेपाली कंग्रेसको आकार जे छ नेपाली कंग्रेसको भावना जे छ नेपाली कंग्रेसको मूल मर्म जे छ त्यो सम्पूर्ण विषयहरूलाई क्यारी गर्न सक्ने पोख्न सक्ने ठेक्न सक्ने खालको नेतृत्व सहितको सिङ्गो केन्द्रीय कार्य समिति अहिलेको वर्तमान आवश्यकता हो बदलिदो परिस्थितिमा हामीले देखिरहेका छौँ नेपाली कंग्रेसमाथि विभिन्न प्रहारहरू भइरहेको छ अन्य राजनीतिक दलहरूबाट खास गरिकन नेपालको पछिल्लो क्रममा उदाएको नवउदित राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हामी सँगसँगै उनीहरूको वैचारिक तादम्यता मिलिरहेको कतिपय सन्दर्भ प्रिन्सिपल्ली हामी एउटै ठाउँमा रहेको तर सांगठनिक धरातल उसको कमजोर भए पनि पछिल्लो क्रममा पपुलरिजमको अथवा पपुलिस्ट मुद्दाबाट ऊ चाहिँ अहिले उदाएको हुनाले यस्ता चाहिँ कुराले गर्दाखेरि जनताको प्रत्यक्ष जुन सरोकार राख्ने मुद्दाहरू छन् ती मुद्दाहरू कहिलेकाहीँ डिरेल भइरहेको हुन्छ र मुद्दाहरू जनताको प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूभन्दा माथि पपुलिस्टहरूले काम गरिरहेको यस परिस्थितिमा हामीले ती सम्पूर्ण विषयहरूलाई बडो मिहिन ढंगले बुझ्न सक्ने खालको नेतृत्व सहित केन्द्रीय कार्य समिति ती मिहिन ढंगले अहिले बदलिदो आयाममा जसरी जस्तो बदलिदो आयाममा अहिले चाहिँ विश्व राजनीतिक परिघटनाहरू घटिरहेका छन् यसको विषयमा पनि नेपाली कंग्रेस जस्तो एउटा जिम्मेवार दलले आफूले कसरी यस्ता विषयहरूमा पस्कन सक्छ त्यहाँभित्र रहेका केन्द्रीय कार्य समितिमा रहेका नेता तथा साथीहरूले कसरी पस्किन सक्नुहुन्छ किनभने नेपाली कंग्रेस एउटा चाहिँ पार्टी मात्रै होइन यो समग्र देशको जनताको भावना बोक्ने एउटा चाहिँ समष्टिगत विषय पनि हो त्यो भावना रूपी एउटा चाहिँ हामी सबैको एउटा भरोसा पनि हो राष्ट्रिय शक्ति पनि हो त्यो राष्ट्रिय शक्ति र राष्ट्रिय भरोसा बोक्न सक्ने पार्टीभित्र कस्तो खालको केन्द्रीय समिति बन्नुपर्छ कस्ता खालका नेतृत्व जानुपर्छ कस्ता खालको वैचारिक व्यवस्थामा आफूलाई उभ्याउन सक्ने प्रखर ढंगले नेपाली कंग्रेसको यो पछिल्लो क्रममा जति पनि यो च्यालेन्जेसहरू छन् च्यालेन्जेसहरूलाई बोक्न सक्ने र त्यसलाई चाहिँ सम्प्रेषण गर्न सक्ने जनता समक्ष होस् अन्तर्राष्ट्रिय इन्टरनेसनल प्लेटफर्महरू समक्ष होस् यी सबै कुरामा आफूलाई प्रखर ढंगले उभ्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेछ यी सम्पूर्ण चुनौतीका बीचबाट नेपाली कंग्रेसलाई पुनर्जागृत गर्नुपर्नेछ नेपाली कंग्रेसभित्र रहेका जति पनि विगतमा आएका प्रश्नहरू छन् ती प्रश्नहरूको जवाफ दिन सक्ने खालको नेतृत्व र केन्द्रीय कार्य समिति रहेका सदस्यहरूमा त्यो खालको ताकत हुनुपर्नेछ त्यसैले सबै जात जाति भाषा धर्म संस्कृति वर्ण लिङ्ग संविधानले परिकल्पना गरेको जुन खालको समावेशता चरित्र भएको हाम्रो अहिले विधान छ त्यो विधानभित्र सबै त्यो समावेशी क्लस्टरबाट आउने साथीहरू पनि अत्यन्तै यसका विषयमा पार्टीको विषयमा संगठनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पढे लेखेको होस् अथवा संगठनिक धरातलमा उसले चाहिँ निरन्तर अनवरत रूपमा संगठनगत ढंगले काम गर्न सकोस् यी सबै विषयहरूमा पोक्त परिपक्व भएको व्यक्तिलाई नै अहिले केन्द्रीय कार्य समितिमा ल्याउन जरूरी छ र यसका लागि आम विवेकी सम्पूर्ण विवेकी मतदाता महाधिवेशन प्रतिनिधिज्यू साथीहरू देशभरिबाट आउनुभएका र विदेशभरिबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो र एकदम कुशल नेतृत्व छनौट गर्नका लागि म हार्दिक अपील गर्न चाहन्छु यो बीचमा तपाईँसँग संवाद गरिरहँदा मेरो पनि केन्द्रीय सदस्यमा उम्मेदवारी भएको कुरा तपाईँले जसरी जाहेर गर्नुभएको छ त्यसैमा केन्द्रित रहेर म सम्पूर्ण आम मतदाताहरूलाई म पेसाले इन्जिनियर पनि हो अछाम क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको छु अहिले नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यको रूपमा पनि काम गरिरहेको त्यति मात्रै नभएर म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा कलम चलाउने त्यसकै म विद्यावारिधि गरेको विद्यार्थी पनि र एउटा अनवरत सिकाइको एउटा सहयात्री पनि र पार्टीको विभिन्न संगठन मोर्चामा काम गरेको विभिन्न आन्दोलनमा सहभागी भएको र नेपाली कंग्रेस पार्टीलाई दुःख पर्दा एउटा योद्धाको रूपमा एकल भए पनि साथीहरूको साथमा सदैव अगाडि उभिएको अग्रमोर्चामा उभिएको एउटा युवालाई र दलित क्लस्टरबाट नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सदस्यको रूपमा निर्वाचित गराउनुहुनेछ भन्ने विश्वास छ।
2: हस् जीवीजी, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना, नमस्कार, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर डिभिजन आदरणीय श्रोता। यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका नेता युवराज पाण्डे। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, धन्यवाद।
2: अब यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनमा तपाईँको उम्मेद्वारी केमा पाण्डेजी?
4: मेरो उम्मेदवारी यो पटक नेपाली काँग्रेसलाई पुनर्संगठित गर्न पुनर्जागृत गर्नका लागि बृहत्तर रूपमा एकताबद्ध गर्नका लागि र काँग्रेसप्रति जनताको जुन हिजो भरोसा टुट्दै गएको साख अलिकति गिर्दै गइरहेको अवस्था छ यसलाई चाहिँ पुनर्स्थापित गर्नका लागि खुल्ला 45 तर्फ म चाहिँ नेपाली काँग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुँदैछु। आज मनोनयन दर्ताको तयारी गर्दैछु।
2: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू तपाईँका एजेन्डाहरू महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन मतदान गर्ने युवराजी?
4: पहिलो कुरा त हामी काँग्रेसलाई रूपान्तरित काँग्रेसलाई चाहिँ पुनर्जागृत पुनर्संगठित गर्न चाहन्छौ। यो यात्रा चाहिँ विगतमा भएको विशेष महाधिवेशन जुन करिब एक वर्ष अगाडि भयो त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले सुरु गरेका छौं। यति मात्रै होइन विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब तीन दशकको विद्यार्थी राजनीतिको अनुभव मेरो आफ्नै पनि सामान्य एउटा माध्यमिक तत्कालीन समयमा माध्यमिक विद्यालयको अध्यक्ष हुने त्यहाँको समितिको अध्यक्ष हुने कुरादेखि क्याम्पसमा पढ्दाखेरि त्यहाँको क्याम्पसको इकाइको अध्यक्ष हुने कुरा केन्द्रीय समितिमा रहेर काम गर्ने कुरा केन्द्रीय महामन्त्रीसम्मको जिम्मेवारी बुकेको जुन मेरो विगत छ त्यसको अनुभव त्यो समयको संघर्ष त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू विभिन्न खालका सामाजिक राजनीतिक शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी संघर्ष गर्यौं ती उपलब्धिहरूलाई रक्षा गर्दै तिनलाई संस्थागत विकास गर्दै देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो। त्यसका लागि हाम्रो पुस्ताले पहिला काँग्रेसलाई बदल्ने हामीले संकल्प गर्यौं त्यो बदलिएको काँग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो। त्यसका लागि हामीले काँग्रेसभित्र के कुरामा बदलाव ल्याउने त के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै काँग्रेसलाई समयसँग जनताको आकांक्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनर्स्थापित गर्न सक्छौ त भन्दा हामीले पहिलो कुरा हाम्रो नेतृत्व हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ जुन खालको दृष्टिकोण हुनुपर्छ नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ त्यससँग केही न केही अनुभव पनि हुनुपर्छ त्यो अनुभव व्यवस्थापन क्षमता र त्यसले जनतालाई जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने त्यो भावना पार्टीले बोक्नुपर्छ। नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौ कुनै पनि विषय उठाउँदाखेरि पार्टीले लिने नीति कार्यक्रम रणनीतिहरू त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन्। त्यो कसीमा पछिल्लो केही समय नेपाली काँग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो। नेपाली काँग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा। अहिले प्रतिस्पर्धाको समय पनि हो हामीले भन्ने गर्दछौँ अत्यन्तै धेरै यो प्रविधि मैत्री भू समाज जनता अत्यन्तै जागरूक भए जनताहरूमा अत्यन्तै चेतनाको स्तर छ तत्काल कुनै पनि कुराको सूचना विश्वव्यापी रूपमा जान्छ त्यो सूचनालाई पनि सही ढंगले विश्लेषण मनन गर्ने जमात तयार भइसकेको छ भन्ने हाम्रो जे पनि बुझाइ छ। सँगसँगै एउटा अनुभवी पुस्ता अर्को चाहिँ संघर्षको मैदानमा विभिन्न चुनौतीहरू सामना गरिरहेको पुस्ता युवा पुस्ता र सँगसँगै फेरि हामी देशका लागि केही नै योगदान गर्छौं भनेर ऊर्जा बोकेको नवयुवा यो तीनवटै पुस्तालाई समेटेर लानु आजको काँग्रेसका निम्ति एउटा चुनौतीको विषय हो। त्यो पनि हामीले गर्न सक्छौँ।
2: पाण्डेजी एउटा कुरा के छ महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ तपाईँको अनुरोध के छ देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई?
4: महाधिवेशन प्रतिनिधिहरू नेपाली काँग्रेसभित्र अत्यन्तै स्वच्छ ढंगले अत्यन्तै लोकतान्त्रिक ढंगले निर्वाचित भएर आउनुभएको छ सबैलाई म हार्दिक बधाई दिन चाहन्छु र पार्टीमा वृहत्तर रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्। छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढंगले सौहार्द ढंगले भव्यतापूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन् प्रक्रियामा सामेल हुनुभएको छ। यो अवस्थामा नेपाली काँग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने पुनर्संगठित गर्ने जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेन्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौं, यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्परागत ढङ्गले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन, खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म संघर्षबाट खारिएर आएको पुस्ताले नेपाली काँग्रेसलाई सही दिशा दिन सक्छ, सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ, लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग, त्यो पुस्तासँग नजिक रहेर सन्निकट रहेर जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनर्जागरण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौं। त्यसले गर्दा काँग्रेसलाई बदल्ने कुरा र बदलिएको काँग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने त्यो व्यवहार संस्कार नेतृत्व देखाउनका निम्ति अहिलेको हाम्रो पुस्ता अब्बल छ, हामी त्यो सक्छौ। यो सामूहिकतामा विश्वास गर्दै यो पुस्ताको एउटा प्रतिनिधि पात्र म नेपाली काँग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छु, मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु। देशभरिका प्रतिनिधि साथीहरूलाई अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काँग्रेसले हिजभन्दा सक्षम ढंगले सबल ढंगले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई चाहिँ सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ, गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकुम्बासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन नहोस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौं। त्यसलाई संस्थागत विकास गर्न पनि काँग्रेस पार्टी दरिद्र हुनुपर्छ, अहिले भने प्रतिपक्षमा होला। यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढंगले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढंगले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली काँग्रेस बलियो बनाउन जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि काँग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छ भन्ने मलाई विश्वास छ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार,
4: थ्याङ्क यू अवसरका लागि।
2: अब उहाँ त्यसपछि हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारीतर्फ। प्रकाश जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
2: प्रकाश तिवारीजी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोक्त हुनुहुन्छ होइन, अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ, स्थानीय तह र केन्द्रमा कंग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा, र केन्द्रीय सदस्यको उम्मेद्वारी किन?
5: सर्वप्रथम धन्यवाद। नेपाली कंग्रेसको यो आसन्नमा अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेद्वार छु र अहिले चाहिँ हामीले मेनली चाहिँ दुईटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कंग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कंग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ। त यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ र यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौँ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनर्स्थापना गर्नु छ। त्यसैले देश र नेपाली कंग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वासलाई पुनर्स्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो। र अहिले यो पपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ बढी उठिरहेको छ, जुन यो पपुलिजमको ट्रेन्ड आएको छ, त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साँच्चै कर्म गर्ने र गरेपछि चाहिँ देश बन्छ अथवा पार्टी बन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पपुलिजमको ट्रेन्डले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौं के कसरी परिवर्तन गर्न सम्भव भयो, हाम्रो दूरदराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टीको डेभलपमेन्टको लागि र देशका अन्य एजेन्डा र ठुलो चाहिँ एउटा ग्रेटर स्कोपमा काम गर्ने उद्देश्यका साथ हजुरको मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
2: अब अहिले जसरी तपाईँले केन्द्रीय सदस्यमा उम्मेद्वार दिनुभएको छ प्रकाशजी, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, महाधिवेशन प्रतिनिधिहरूले प्रकाश तिवारीले कसरी चिन्ने?
5: मलाई नेपाली कंग्रेसका चाहिँ हजुरको महाधिवेशन प्रतिनिधिहरूले एउटा युवा व्यावसायिक पृष्ठभूमिबाट हजुरको 35 वर्षमै तपाईँको काठमाडौँमा व्यावसायिक रूपमा हुर्किराखेको छ, जो आफ्नो जिल्लामा स्याङ्जामा गएर म चाहिँ तपाईँको पार्टीको सभापतिको रूपमा प्रदेश सभापतिको रूपमा पनि काम गर्छु र चाहिँ म मेरो पालिकामा चाहिँ तपाईँको अध्यक्ष भएर चाहिँ काम गर्छु भनेर गएर तपाईँको एउटा कमजोर अवस्थामा रहेको पालिका गुमनाम पालिकालाई चाहिँ तपाईँको एउटा राम्रोसँग देशकै उत्कृष्ट पालिकाको रूपमा आउन सफल भएको एक कङ्ग्रेस युवाका रूपमा चाहिँ उहाँहरूले चाहिँ मलाई एउटा चिन्नुहुन्छ भने नेपालकै पहिलो जुन नवग्रह मन्दिर छ जुन हामीले निर्माण गरेका छौँ त्यसले गर्दा हाम्रो चाहिँ अलिकबरी गाउँपालिकाको जुन चलायमान भएको छ अथवा आर्थिक गतिविधि जुन चलायमान भएको छ 7 लाखभन्दा बढी चाहिँ पर्यटकहरू हामी भित्राउन सफल भएका छौँ। त्यस त्यो कुराले तपाईँको मलाई धेरै समाजवादी प्रतिनिधिहरूले चिन्नुहुन्छ।
2: अब पछिल्लो समय चाहिँ कंग्रेसलाई गगन थापाको नेतृत्वमा एकडिक्का बनाएर लैजाने जुन किसिमका प्रयत्नहरू भएका छन् त्यो वातावरण बनेको छ। अब नेपाली कंग्रेस नयाँ भयो, युवाहरूको कंग्रेस भयो, परिवर्तित कंग्रेस भयो, यसमा ढुक्कसँग भन्न सक्नुहुन्छ?
5: यो जुन 15 अधिवेशनले चाहिँ जुन गगन थापाज्यूले जुन कमरको गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशको आवश्यकता अनुसारको कंग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले चाहिँ अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ हामी यसपालिको चाहिँ जुन यो अधिवेशनमा योग्यता योगदान दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका पार्टीमा चाहिँ हजुरको सङ्घर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र चाहिँ तपाईँले अब चाहिँ यो समय सापेक्ष अहिलेको परिवेश अनुसार अहिलेको आवश्यकता अनुसार चाहिँ तपाईँको योग्यता भएका क्षमता भएका जसले चाहिँ एउटा डेलिभरी दिन सक्नुहुन्छ। मैले अघि पनि जोडेँ पपुलिजमको चाहिँ हजुरको फन्दाबाट बाहिर निस्केर पर्फर्मेन्स डेलिभरी दिन सक्ने पार्टीभित्र पनि र पार्टीले चाहिँ बाटो चाहिँ अरू अन्य भूमिकामा गइसकेपछि चाहिँ तपाईँको देश निर्माणमा पनि दिन सक्ने सही नेतृत्व त्यसमा चाहिँ तपाईँको युवाहरू पनि हुन सक्छन् हाम्रो चाहिँ यो तरुणहरू र चाहिँ अलिकति अग्रजहरू सबैको यो सम्मिश्रणमा एउटा डेलिभरी गर्न सक्ने मैले चाहिँ भने पुस्तान्तरण भनेको चाहिँ तपाईँको तपाईँको पर्फर्मेन्स दिन सक्ने खालको एउटा चाहिँ क्षमतावान टिम 15 अधिवेशनबाट आयो भने चाहिँ जुन गगन थापा सभापतिज्यूको सङ्कल्प र उहाँले चाहेको परिवर्तन चाहिँ सम्भव छ। त्यही भएर हामीले चाहिँ त्यो खालको चयन गर्न सक्यौँ भने चाहिँ मैले त्यो उहाँको इच्छाअनुसार को चाहिँ कार्य समिति आयो भने अथवा त्यो त्यो तरिकाले चाहिँ अब परिवर्तन हामीको उमा छ दौरानमा छ कङ्ग्रेस र यसले कङ्ग्रेसले चाहिँ जुन देश बनाउनलाई जुन पब्लिक अपेक्षा छ त्यो पूरा गर्न सक्छ भनेर चाहिँ भन्न सक्छु।
2: हस् प्रकाश तिवारीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। उहाँहरू नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी, आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यकै उम्मेद्वार एवं पाँचखाल नगरपालिकाका मेयर महेश खरेल खरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेश खरेलजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, कस्तो पाउनु भएको छ महेशजी?
6: अब धेरै नै उत्साह मैले पाएको छु। मैले अहिले काठमाडौँमा जुन किसिमको मेचीदेखि महाकालीसम्म साथीहरू आउनुभएको छ र बन्द सत्रमा र उद्घाटन सत्रमा देखियो एउटा ऐतिहासिक महाधिवेशन, जुन उद्घाटन सत्रमा आजसम्म चाहिँ कुनै पनि पार्टीको यत्रो चाहिँ नि धेरै उत्साह र यति धेरै जनसहभागिता नभएको चाहिँ नि आम नागरिकले देख्नु भएको छ, एकदम उत्साह छ।
2: तपाईँको उम्मेद्वारी केन्द्रीय सदस्यमा छ होइन महेश खरेललाई, केन्द्रीय सदस्यमा महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने, के छन् तपाईँका एजेन्डाहरू?
6: हजुर, मैले चाहिँ अब दुई कार्यकाल नगर प्रमुखको रूपमा 5 सालमा काम गरेँ र 5 सालमा काम गरिरहँदाखेरि हिजो नेकपाको दुई तिहाईको सरकार हुँदाखेरि पनि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 सालमा चाहिँ मलाई उत्कृष्ट पाँचखा नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएर एउटा हामीले राम्रो काम गरेर त्यहाँका जनताको मन जितेर दोस्रो कार्यकालमा पुग्दाखेरि दुई तिहाई मतद्वारा चाहिँ नि त्यहाँका जनताले हामीलाई जिताएका छन्। त्यहाँका खानेपानीदेखि लिएर त्यहाँका स्वास्थ्य शिक्षा बाटोहरूका कुराहरूमा हामीले एकदम चासो दिएर हामीले काम गर्यौं, धेरै मेहनत गरेर काम गर्यौं। अहिले साउथ एसियाकै सबैभन्दा ठूलो चाहिँ खानेपानी योजना पाँच खालमा चाहिँ आइसक्यो, सम्पन्न भएर त्यहाँका नागरिकले चाहिँ ड्रिङ्केबल वाटर चाहिँ आफ्नो धाराबाट चाहिँ पिउन सक्नुहुन्छ। त्यो किसिमको हामीले कामहरू मेहनतहरू गरेका छौँ र त्यसले गरेर पनि एउटा अनुभव छ। म 14 वर्ष अमेरिका बसेर आफ्नै देशमा केही भयौँ भनेर चाहिँ फर्केर आएको, म जस्ता 50 लाख युवाहरू अहिले पनि विदेशमा बसिरहनु भएको छ। त्यो 50 लाख युवाहरूको आशा र भरोसाको चाहिँ केन्द्र हो महेश खरेल, किनभने मलाई यहाँ असफल हुने छुट छैन। मैले यहाँ राम्रो गरेको देखेर पार्टीमा चाहिँ नीति निर्माणमा अब ती युवाहरूलाई कसरी चाहिँ देशमा स्वेच्छाले, जबरजस्ती होइन, स्वेच्छाले यहाँ गरिखाने वातावरण छ, आफ्नै देशमा केही गर्न सकिन्छ भनेर चाहिँ हामीले नीति निर्माण नेपाली काँग्रेसले बनाउनु जरुरी छ र नेपाली काँग्रेसले त्यो नीति निर्माण बनाएर युवाको पक्षमा जेएनजीको आन्दोलन पछिको चाहिँ उहाँहरू युवाहरूले के चाहनुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनलाई पनि पार्टीमा चाहिँ हामी जस्तो एकाडेमिकली साउन्ड, मैले अमेरिकाबाट एमबीए डिग्री पनि गरेर आएको छु र मैले धेरै सेक्टरमा काम तलदेखि पार्टीमा चाहिँ हिजो कृष्णप्रसाद भट्टराई सन्त नेताको पालामा बाल काँग्रेस हुँदै मैले काम गरेको, मेरो पिता राजेन्द्र खरेल स्वर्गीय राजेन्द्र खरेलको चाहिँ एउटा निष्ठाको राजनीतिलाई मैले अगाडि बढाइरहेको छु र यो सबै विविध कारणले मैले स्थानीय उसमा काम गरेँ, बाल काँग्रेस, नेभी संघ, तरुण दल, जनसम्पर्क समिति हुँदै चाहिँ नि अहिले चाहिँ पार्टीको केन्द्रसम्म एउटा तलदेखि नै एक्सपिरियन्स हुँदै आएको छ र मलाई लाग्छ म त्यहाँ पुगेँ भने साथीहरूले मलाई निर्वाचित गरिदिनु भयो भने मैले यो सबै भावनाहरू समेटेर चाहिँ त्यहाँ पार्टीको नीति निर्माण बनाउन अगाडि मद्दत हुन्छ र नेताहरूले जे भने पनि हिजोको दिनमा जुन जेएनजी आन्दोलन हुनुभन्दा अगाडि पार्टीको नेतृत्वले जे भन्छ सबै कार्य समितिले पनि त्यसमा ल्याप्चे लाउने त्यसलाई सदर गरिदिने चलन थियो, त्यो किसिमको परिपाटी थियो। तर महेश खरेल यदि त्यहाँ निर्वाचित भयो भने सशक्त रूपमा युवाहरूको आवाज उठाउँछ, यदि नेतृत्वले गलत गरिरहेछ भने खबरदारी गर्छ र आफ्नो चाहिँ नि यो युवाहरूको जनताको चाहिँ आवाजलाई चाहिँ पार्टीमा बुलन्द गर्दै त्यसैको पक्षमा चाहिँ माहौल बनाउँछ। किनभने नेपाली काँग्रेसलाई अब असफल हुने छुट छैन, नेपाली काँग्रेस अब फेरि चाहिँ नि गुमेको साखलाई फर्काउनु छ, गुमेको साख फर्काएर फेरि नेपाली राजनीतिको केन्द्रबिन्दुमा नेपाली काँग्रेसलाई स्थापित गर्नु छ। यो सबको लागि चाहिँ नि हाम्रो श्रद्धेय सभापति गगन कुमार थापाज्यूलाई एउटा चुस्त दुरुस्त एउटा चाहिँ काम गर्न सक्ने कार्य समितिको आवश्यकता छ र मलाई लाग्छ म एउटा सिपाही हुन सक्छु त्यो कार्य समितिको जस्तो लाग्छ। त्यही भएर पनि म तमाम नेपाली काँग्रेसका अग्रज र युवा साथीहरू सबैलाई म भन्न चाहन्छु तपाईँहरूले त्यहाँ गएर ल्याप्चे मात्रै लाउने, दास र लासको चाहिँ भिड मात्रै बनाउने त्यस्तो किसिमको कार्य समिति नचुन्नु होला। विवेकको प्रयोग गरेर चाहिँ एकाडेमिकली साउन्ड यही केही चाहिँ स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु र त्यसैको लागि महेश खरेलको उम्मेदवारी छ केन्द्रीय सदस्यमा।
2: र नेपाली कंग्रेस अहिले नयाँ बन्यो अब गगनको नेतृत्वमा कंग्रेस।
6: अब नेपाली काँग्रेस सधैँ एउटा चाहिँ नि ऊर्जाशील पार्टी नै थियो, तर विगतमा लामो समयसम्म चाहिँ नेतृत्व वर्गले पार्टीलाई चाहिँ एउटा अनिर्णायक बन्दी बनाएर राखे र त्यतिखेरका नेतृत्वहरूले चाहे नेपाली काँग्रेस भनौँ चाहे अरू दलहरू भनौँ जनतालाई वितृष्णा भयो, उहाँहरूले म्युजिकल चेयरको सिर्जना गर्नुभयो, आलो पालो प्रधानमन्त्री हुने, छ महिना एउटा हुने, छ महिना काले काले मिलेर खाउँ भाले भने जस्तो गर्नुभयो, आफन्तहरूको भर्ती केन्द्र जस्तो गर्नुभयो र विभिन्न समयमा चाहिँ यहाँ कुराहरू आइरहेको थियो कि बाहिर व्यापक आइरहेको थियो मिडियामा कि समानुपातिकमा पनि चाहिँ आर्थिक चलखेल भयो, मन्त्री बनाउँदाखेरि पनि चलखेल भयो, विभिन्न निकायहरूमा नियोगहरूमा नियुक्ति गर्दा राजदूतहरूको भागभण्डार चाहिँ आर्थिक चलखेल चरम बिन्दुमा पुगेको भएर चाहिँ जनतामा वितृष्णा भएर भदौ 23 र 24 चाहिँ जेएनजी आन्दोलन भएको हो। त्यही भएर चाहिँ नेपाली काँग्रेसका तमाम तलका भूमि मान्छे र कार्यकर्ताहरू कहिले पनि त्यो पक्षमा थिएनन्, तर सीमित मुठीभर केही दर्जन चाहिँ माथि जो राज्य सत्ता कब्जा गरेर आफन्तहरूमा मात्रै चाहिँ त्यो सीमित गराउने चाहिँ जुन नेतृत्वहरू थियो त्यसले मात्रै एउटा तरमारा वर्गले मात्रै गरेको भएर तल आम कार्यकर्ता त्यसको विरुद्धमा भएको भएर जेएनजी आन्दोलनको लगत्तै विशेष महाधिवेशनमा चाहिँ चुस्त दुरुस्त रूपमा चाहिँ नि नेतृत्वको चाहिँ नि विरुद्धमा चाहिँ महासमिति हुनुपर्छ, महासमितिबाट निर्णय गरेर नयाँ नेतृत्व र नयाँ नीति चयन गर्नुपर्छ भनेर भएको डेफिनेटली चाहिँ अहिले नयाँ सोचको साथ नेपाली काँग्रेस अगाडि बढ़िरहेको छ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु महेश खरेलजी, आगामी दिनको शुभकामना, नमस्कार। उहाँहरू नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार महेश खरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
4: हामीले राजा च्याउ त्यसै भनेको हो र
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किएमआई नागरिकता भए पुग्छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद। जय नेपाल।
3: हिमाल सर, तपाईँको उम्मेद्वारी केमा छ यस पाला नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा?
4: मेरो उम्मेद्वारी स्वाभाविक रूपमा नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा ठूला केन्द्रीय सदस्यको रूपमा रहेको छ र म मेरो राजनीतिक इतिहासमा नेपाल विद्यार्थी संघको राजनीतिदेखि म स्टेप बाई स्टेप हरेक आफ्नो चाहिँ एउटा कहाँ उपयुक्त हुन्छ स्टेप बाई स्टेप मेरो चाहिँ राजनीतिक यात्रा प्रारम्भ भएको छ। सोभि सदस्य, सोभि उपसभापति, सोभि सभापति हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै म पार्टीको जिल्ला कार्य समितिमा लामो समय बसेर काम गरेर महासमिति सदस्य हुँदै महाधिवेशन पनि हुँदै जिल्ला सभापतिको रूपमा काम गरेको व्यक्ति भएको हुनाले म आफ्नो स्वाभाविक उम्मेद्वारी नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा हो भन्ने मलाई लागेको छ भित्रैदेखि। त्यही ढंगबाट र यो विशेष महाधिवेशनको एउटा सभापतिको हैसियतले जुन हस्ताक्षर अभियानदेखि लिएर जुन जिम्मेवारी र दायित्व मैले निर्वाह गरे र स्वाभाविक त्यो कारणले गर्दाखेरि अहिलेको यो पन्ध्रौं महाधिवेशनमा मेरो केन्द्रीय सदस्यको रूपमा तर्फ केन्द्रीय सदस्यको रूपमा स्वाभाविक अधिकार हो भन्ने मलाई लागेको छ।
3: अब अहिलेको अवस्थामा चाहिँ महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्ने हिमाल दत्त श्रेष्ठलाई?
4: स्वाभाविक रूपमा हिमाल दत्त श्रेष्ठ भनेको 31 वर्षको राजनीतिक यात्रा लामो राजनीतिक यात्रामा हरेक तपाईँको सुख दुःखसँग जोडिएको र हरेक महाधिवेशन प्रतिनिधिहरू जो पूर्व मेचीदेखि पश्चिम महाकाली र देश विदेशबाट जनसम्पर्क समितिबाट आउनुभएका साथीहरूले मलाई चाहिँ विद्यार्थी नेता हुँदादेखि र पार्टीको विभिन्न तहगत संरचनामा काम गर्दादेखि उहाँहरूसँगको एक खाले सामिप्यता र म नेपाल अधिराज्यको दुईवटा जिल्ला बाहेक सबै जिल्लामा हिज विद्यार्थी राजनीतिको क्रममा म पुगेको छु र विदेशमा पनि विभिन्न जनसम्पर्क समितिहरूको कार्यक्रममा म सहभागी भएको छु र मलाई विश्वास छ त्यो मेरो उपस्थितिले पनि हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन, एउटा चाहिँ नयाँ होइन, एउटा नयाँ पुस्ताको एउटा नेता सँगै नयाँ जेनेरेसनलाई पनि सँगसँगै लिएर जान सक्ने र हिज गिरिजा प्रसाद कोइरालासँग, सुशील कोइरालासँग, तपाईँको चाहिँ रामचन्द्र पौडेलसँग र तपाईँको चाहिँ शेरबहादुर दाई लगायत सबै खाले नेताहरूसँग एक खाले सामिप्यता राखेर हिजको पुरानो पुस्तासँग पनि सामिप्यता राखेर काम गरेको व्यक्ति भएको हुनाले र एउटा पारिवारिक रूपमा पनि तपाईँको चाहिँ एउटा लिगेसी बोकेर एउटा चाहिँ लामो समय नेपाली काँग्रेसको जिल्ला कार्य समितिको पार्टी कार्यालय मेरो घरमा थियो त्यो एउटा पारिवारिक संस्कारबाट एउटा राजनीतिक संस्कारबाट हुर्केको व्यक्ति भएको हुनाले पनि मलाई विश्वास छ तमाम महाधिवेशन प्रतिनिधिहरूले हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन, एउटा चाहिँ काम गरेकै व्यक्ति हो, एउटा चाहिँ पार्टीको लागि हिजो दुःख सुखमा उभिएकै व्यक्ति हो, हिजो जेलनेल एउटा चाहिँ राजनीतिक यात्रा सम्पूर्ण रूपमा पूरा गरेको व्यक्ति हो भन्ने ढङ्गबाट मलाई चिन्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यो कारण मेरो उपस्थित रहेको छ।
3: अब अहिलेको अवस्थामा चाहिँ हिमाल दत्त श्रेष्ठजी, नेपाली कंग्रेस नयाँ कंग्रेस बन्यो यसमा तपाईँ दावा गर्न सक्नुहुन्छ?
4: स्वाभाविक रूपमा नयाँ कंग्रेस होइन, कंग्रेस पुरानै हो। 2003 सालमा जुन परिकल्पनाका साथ बीपी कोइरालाले स्थापना गर्नुभएको थियो र त्यही ढंगबाट समयको परिस्थिति सँगसँगै नेपालको राजनीतिमा हरेक आरो अवरोहमा नेपाली कांग्रेसले एउटा चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी भएको हुनाले नयाँ कंग्रेस बनेको होइन, बदलिएको कंग्रेस बनेको छ। कंग्रेसमा केही चेन्ज आएको छ, कंग्रेसमा एउटा नयाँ पुस्तामा एउटा खाले भाइब्रेन्ट अब तपाईँको चाहिँ सृजना भएको छ। सबै खाले एउटा चाहिँ आम नागरिकमा अबको परिवर्तनको सम्भावनामा नेपाली कांग्रेस स्थापित हुन्छ भनेर एउटा चाहिँ तमाम आम नेपाली नागरिकले र विश्व जगतले नेपाली कांग्रेसलाई अहिलेको बदलिएको कंग्रेसलाई हेरिरहेको परिस्थिति छ। त्यस कारण कंग्रेस पुरानै कंग्रेस तर अहिले के हो भन्दाखेरि काम गर्ने शैली अहिलेको 21 शताब्दीको जुन परिवर्तन हुनुपर्ने कंग्रेसभित्र परिवर्तन हुनुपर्ने जुन थियो त्यो परिवर्तन नहुँदाखेरिको अवस्थामा कंग्रेस पछाडि परेको अवस्था थियो। त्यस कारण अहिले के हो त भन्दाखेरि कंग्रेसलाई 21 शताब्दीको टेक्नोलोजी सहितको नयाँ ढंगबाट अगाडि बढ़ने किसिमको कंग्रेस निर्माण भएको छ भन्ने मलाई लाग्छ।
3: जाँदा जाँदै तपाईँको आग्रह अनुरोध के छ महाधिवेशन प्रतिनिधिहरूलाई?
4: म सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई म आग्रह गर्न चाहन्छु, मेरो मूल्यांकन यहाँहरूले सही ढंगबाट गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ एकमत मलाई खुला नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा आफ्नो अभिमत जाहेर गरेर भारी मतका साथ निर्वाचित गराउनुहुनेछ र निर्वाचित भइसकेपछि पनि यहाँहरूको सुख दुःखसँग र नेपालको राजनीतिक यात्रामा सधैँ एउटा चाहिँ के हो त भन्दाखेरि इमान्दारिताका साथ निष्ठावान ढङ्गबाट जोडिनेछु भन्ने कुरा यहाँहरूको बीचमा म सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई अपील गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु र एकमत हिमाल दत्त श्रेष्ठलाई खुलामा मतदान गरिदिनुको लागि पनि म आग्रह गर्न चाहन्छु।
3: हस्, हिमाल दत्त श्रेष्ठजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार हिमाल दत्त श्रेष्ठ। आज नै श्रोता अब हामी जान चाहन्छौ नवराज त्रिपाठीतर्फ, उहाँ पनि केन्द्रीय सदस्यको खुला उम्मेद्वार हुनुहुन्छ। नवराजजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ नवराज सर। नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा।
5: हजुर नमस्कार। हजुर, जय नेपाल।
3: तपाईँको नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यतर्फको उम्मेद्वारी छ, बलियो दावेदारी छ, तर नवराज त्रिपाठीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
5: म चाहिँ विगतमा लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहेर काम गरेँ। मैले नेपाल विद्यार्थी संघमा 32 वर्षको उमेर हत कायम गर्नुपर्छ, विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भनेर करिब 2 महिना जति हामीले 56 दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा मैले आफ्नै नेतृत्वमा सत्याग्रह गरेँ। हामीले पार्टीभित्र त्यतिखेर नेताहरू हाम्रो पक्षमा हुनुहुन्नथ्यो। हामीले विद्यार्थीहरूलाई 20 वर्षसम्म एउटै क्याम्पसको पर्खालभित्र बन्धक बनाएर राख्ने तर नेतृत्वमा आउन नदिने जुन किसिमको संस्कार परम्परा थियो त्यसको विरूद्धमा अनसन बसेर आमरण अनसन नै म बसेँ। हामी साथीहरू चाहिँ लामो समयसम्म रिले अनसन बस्नुभयो, लामो निकै ठूलो सङ्घर्ष गर्यो हामीले पार्टीभित्र र अहिले नेपाली कंग्रेसमा मात्र होइन नेपाली कंग्रेसमा 32 वर्षको उमेर हद लागेपछि, नेपीसँग 32 वर्षको उमेर हद लागेपछि एमालेको भातृ संस्था र माओवादीको भातृ संस्थामा पनि 32 वर्षको उमेर हद लागेको छ। त्यसैले पुरानो दलहरूमा चाहिँ नवराज त्रिपाठीले जुन एजेन्डालाई स्थापित गर्यो, जुन मान्यतालाई स्थापित गर्यो, अहिले 3 दलहरू त्यही बाटोमा छन्। त्यसरी पनि मलाई महाधिवेशन प्रतिनिधिज्यूहरूले चिन्नुहुन्छ। अर्को कुरा, यो पार्टीलाई डिजिटलाइजेसन बनाउने कुरामा मलाई एज ए इन्जिनियर जे भूमिका गर्नुपर्छ र मलाई पार्टीले जुन भूमिका दियो, मलाई पार्टीले यो डिजिटलाइजेसन गराउने प्रक्रियामा क्रियाशील सदस्यता व्यवस्थापन समितिमा राखेर यसको लिड गर्ने जुन अवसर दियो, यो हामीले एकदमै च्यालेन्जिङ थियो। एकदमै यो छोटो समयमा यो पार्टीलाई पूर्ण डिजिटल बनाउने, हामीले अध्यावधिक चाहिने डिजिटल प्रोसेसबाट गर्ने, सबै क्रियाशील सदस्यहरूको डाटा मेन्टेन गर्ने र पार्टीको सूचना तुरन्त सबै क्रियाशील सदस्यहरूसम्म पुर्याउन सक्ने बनाउनको लागि पनि मैले जुन अहिले काम गरेको छु। यो बीचमा पनि मलाई यसरी पनि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मलाई चिन्नुहुनेछ भन्ने मलाई लाग्छ र त्यसकारण मेरो उम्मेदवारी पनि बलियो छ भन्ने मलाई लाग्छ।
3: अब नेपाली कंग्रेस अहिले नयाँ कंग्रेस बन्यो, गगन थापाको नेतृत्वमा चाहिँ ऊर्जाशील कंग्रेस बन्यो।
5: एक्ज्याक्टली, यसलाई यस्तो छ, हेर्नुहोस्, अब नेपाली कंग्रेस चाहिँ नै आफैमा जन्मदादेखि नै यो युवाहरूको पार्टी हो। यो जन्मदादेखि नै यसले नयाँ सोच नयाँ विचार नै लिएर यो पार्टीको चाहिँ जन्म भएको हो। त्यति मात्रै होइन, एकदम गहिरो नैतिक धरापालमा टेकेर जन्मिएको यो पार्टी हो। त्यसकारण त्यही चिजलाई अहिले पनि मेन्टेन गर्नलाई चाहिँ एकदम ठुलो जरुरी छ। हाम्रो भित्र जुन चेतनाको विद्रोहको जुन किसिमको बीजारोपण हाम्रो पार्टीभित्र पटक पटक हुने गरेको छ, त्यसको नेतृत्व चाहिँ गगन कुमार थापाले पछिल्लो पटक एकदमै साहसपूर्ण ढंगले कुशलतापूर्वक जुन किसिमले गर्नुभयो त्यसले चाहिँ पार्टीलाई एउटा नयाँ नयाँ ऊर्जा, एउटा एक किसिमले चाहिँ नयाँ पन दिएको छ। त्यसरी अहिले मलाई लाग्छ तपाईँले देशैभरि जनताहरूको सेन्टिमेन्ट पनि हेर्नुभयो भने नेपाली कंग्रेस पूर्णत आफ्नो आफूलाई नयाँ गरेर नयाँ बनाएर आफूलाई अपडेटेड भर्जनमा लिएर अगाडि बढेको छ भन्ने चाहिँ देखिएको छ, यो जनताहरूले पनि महसुस गरेका छन्।
3: र जाँदा जाँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरिबाट आउनुभएका प्रतिनिधिहरूलाई, नेपाली कंग्रेसका शुभेच्छु कार्यकर्ताहरूलाई के छ सन्देश?
5: हेर्नुहोस्, महाधिवेशन प्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ अहिले खालि यो महाधिवेशनको लागि मात्रै महत्वपूर्ण हुनुहुन्न। उहाँहरूले एक मत दिनुहुन्छ, कसैलाई जिताउनुहुन्छ, कसैलाई हराउनुहुन्छ भन्ने मात्रै सोचाइले हुँदैन। उहाँहरूको हातमा चाहिँ यो देशको कुशल नेतृत्व जन्माउने अहिले ठूलो जिम्मेवारी छ। कुशल नेतृत्वहरू जन्माउने ठूलो जिम्मेवारी छ। यहाँ धेरै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बन्दै हुनुहुन्छ, धेरै पदाधिकारी बन्दै हुनुहुन्छ। उहाँहरूले चाहिँ एक मतले कति राम्रो व्यक्ति चाहिँ यो पार्टीमा स्थापित हुन्छ, कतिको सक्षम व्यक्ति यो पार्टीमा स्थापित हुन्छ, कतिको ऊर्जा भएको व्यक्ति यो पार्टीको स्थापित हुन्छ, कतिको नैतिकता भएको व्यक्ति यो पार्टीमा स्थापित हुन्छ भन्ने मानक उहाँहरूले निर्माण गर्नुहुन्छ र काङ्ग्रेसको नेतृत्वमा काङ्ग्रेसको केन्द्रीय सदस्य, काङ्ग्रेसको पदाधिकारी हुनु भनेको चाहिँ काङ्ग्रेसको मात्रै हुनु होइन, यो देशको भोलिको भविष्यको नेता पनि हो। त्यसकारण उहाँहरूको हातमा ठूलो जिम्मेवारी छ। उहाँहरूले त्यो जिम्मेवारीलाई बुझेर राम्ररी मनन गरेर उहाँहरूले त्यो जिम्मेवारीलाई निर्वाह गर्नुहुन्छ भन्ने मैले विश्वास व्यक्त गरेको छु। म त्यही नै आग्रह गर्न चाहन्छु।
3: हस् नवराजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: धन्यवाद।
3: नवराज त्रिपाठी आदरणीय श्रोता, नेपाली बहसको 15 महाधिवेशनकै बन्द सत्रको क्रममा छौं हामी र धेरै संचार माध्यमहरू र हरेक संचार माध्यम पत्र पत्रिकाले आजको दिनमा नेपाली कंग्रेसको 15 महाधिवेशनलाई प्राथमिकताका साथ समेटेका छन् र नेपाली बहस भने यसैमा केन्द्रित बनिरहेको छ। र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर बलराम श्रेष्ठ। उहाँ चाहिँ पेशाले कानून व्यवसाय पनि हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर बलराम श्रेष्ठसँग हामी कुराकानी गर्दैछु। आदरणीय श्रोता, नेपाली बहसको 15 महाधिवेशनमा बन्द सत्र चलिरहँदाखेरि हरेक संचार माध्यमले नेपाली कंग्रेसलाई अगाडि समेट्नु भएको छ र नेपाली कंग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने नयाँ कंग्रेस गगन थापाको नेतृत्वमा बलियो रूपमा

0: विदेशबाट पनि सहभागी हुन आइरहेको छौं। एउटा छुट्टै खालको एउटा देश बनाउने एउटा लहर
1: तपाई लामो समयदेखि कानून शिक्षा अन्तर्राष्ट्रिय व्यवसाय नेपाल जापान सम्बन्धमा सक्रिय भएको व्यक्ति एउटा व्यावसायिक पृष्ठभूमिबाट नेपाली कंग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निर्णयमा चाहिँ कसरी पुग्नुभयो?
0: अनि यस्तो छ, अब हामी मैले पनि अब 2046 सालदेखि नै यो कंग्रेसमा सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छु र विगत 23 वर्षदेखि जापानमा बसेर जापान नेपालको कानून शिक्षा र यो फरेन इन्भेस्टमेन्ट सम्बन्धी कामहरू गरिरहेको छु होइन। अब मलाई के लाग्यो भने नेपालमा सबैभन्दा नेपालको ठूलो समस्या भनेको स्किलफुल एजुकेसन अनि त्यसपछि चाहिँ यहाँ भएको बेरोजगारी, यो युवाहरूलाई कसरी यो बेरोजगारी निर्मूलीकरण गर्ने, व्यवसायिक कसरी बनाउने, रोजगार प्राप्त गर्न सक्ने कसरी बनाउने, देशमा रोजगार सृजना कसरी गर्न सक्ने भन्ने किसिमको कुराहरू नै बढी हामीले जापान यहाँ चाहिँ नेपाली काङ्ग्रेसको नीति नियम मार्फत सरकारबाट लागू गर्न सक्यौँ भने यो दिनदिनै 3600 जना जुन युवाहरू बाहिर जानुहुन्छ उहाँहरूको लागि हामीले केही गर्न सक्छौँ कि भन्ने हिसाबले मैले पनि यो देश विदेशमा बसेर अनुभव गरेको यो भनौँ न एउटा बेरोजगारीको उन्मूलन कसरी गर्ने भन्ने विषयमा त्यस्ता कुराहरूलाई यहाँ मैले गर्न सक्छु कि भन्ने विचारले मैले केन्द्रीय सदस्यमा यहाँ अहिले उम्मेद्वारी भएको छु।
1: अब महाधिवेशन प्रतिनिधिहरूले डाक्टर साहबलाई, डाक्टर बलराम श्रेष्ठलाई कसरी चिन्ने, कसरी चिन्नुहुन्छ उहाँहरूले?
0: होइन, अब यस्तो छ, अब नेपालको विकास त्यसपछि नेपाली समाजको विकास र नेपालमा जुन किसिमको हाम्रो विकासशील देशको रूपमा हामी रहिरहेको छौँ र अहिले अर्ध बेरोजगारी नेपालीहरू जो हुनुहुन्छ अहिले हाम्रो भनौँ न अब 20% गरिबी रेखा मुनि हुनुहुन्छ, त्यो भनेको 60 लाख नेपालीहरू चाहिँ गरिब हुनुहुन्छ, अर्ध बेरोजगारी हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मैले आफ्नो जुन यो कर्पोरेट लबाट जसरी मैले जापानमा हजारौँ विदेशीहरूलाई बिजनेसम्यान बनाउन मैले आफ्नो भूमिका निर्वाह गरेँ, उहाँहरूको इकोनोमीलाई राम्रो गर्न भूमिका गरेँ, त्यस्तै नेपालमै भएका युवाहरूलाई पनि राम्रोसँग चाहिँ आफ्नो भनौँ अहिलेसम्म मैले पढेको मैले अर्थशास्त्रमा पिएचडी गरेको छु, अन्तर्राष्ट्रिय अधिवक्ताको रूपमा जापान नेपालमा विगत 31 वर्षदेखि काम गरिरहेको छु र जापान नेपालको अर्थतन्त्रलाई टेवा दिने खालको लगानीहरू जापान र नेपालमा लगानी गर्न मैले प्रोत्साहित गरिरहेको छु, नेपालीहरूलाई विदेशमा लगानी गर्न प्रोत्साहित गरिरहेको छु, विदेशीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिरहेको छु, त्यो किसिमको कामहरू गर्न र 60 लाखभन्दा बढी विदेशमा बसेको नेपालीहरूलाई एकत्रित गरेर नेपालको यो अर्ध बेरोजगार 60 लाख नेपालीहरूलाई रोजगारी दिने र यो हाम्रो नेपालबाट विदेशमा जानलाई उत्साहित नभइकन नेपालमै बसेर व्यवसाय गर्ने, नेपालमै बसेर नेपालको विकासको लागि काम गर्ने युवाहरूलाई चाहिँ त्यो मैले आफ्नो जानेको ज्ञान सिपले उहाँहरूलाई सपोर्ट गर्न चाहन्छु। त्यो हिसाबको कारणले सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा सहभागी हुनुभएको साथीहरूले मलाई सहयोग गर्नुभयो भने त्यो काम म नेपाली काङ्ग्रेसमा बसेर गर्न चाहन्छु।
1: तपाईँ एसिया प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदको उम्मेद्वार हुँदै गर्दाखेरि विदेशमा रहेका लाखौं नेपालीको आवाजलाई कंग्रेसको नीति निर्माणमा प्रभावकारी रूपमा चाहिँ कसरी जोड्न सक्नुहुन्छ, त्यसको लक्ष्य के छ जाँदै?
0: होइन, हाम्रो यस्तो छ, हेर्नुहोस्, अब यो 60 लाखभन्दा बढी चाहिँ के छ भने विदेशमा हुनुहुन्छ हामी एनआरएनका साथीहरू, एनआरएनमा लाग्ने साथीहरू होइन, त्यसमध्येमा कम्तीमा पनि के छ भने 5 लाख जुन जना नेपालीहरूसँग व्यवसाय गर्न सक्ने, लगानी गर्न सक्ने क्षमता छ, त्यो 5 लाखजनालाई चाहिँ नेपालमा ल्याएर 77 जिल्लामा के छ भने यो लगानी गराउने र अहिले जुन किसिमको हाम्रो नेपालमा प्रत्येक वर्ष 4.5 लाखजनालाई काम चाहिन्छ, रोजगारी चाहिन्छ, त्यसमा नेपालमा भएको यो के भन्छ यो निजी लगानी त सरकारी तर्फबाट जम्मा 1.5 लाखजनालाई मात्रै रोजगार प्राप्त हुँदो रहेछ, 3 लाखजनालाई काम हुँदो रहेछ, यो 3 लाखजनालाई भाग गर्दाखेरि एउटा जिल्लामा जम्मा 38 हजारजना मात्रै प्रत्येक वर्ष चाहिँ हामीले रोजगारी सृजना गर्न सक्यौँ भने हाम्रो युवाहरू विदेशमा जानेनन् र देशमै बसेर के छ भने देश निर्माण गर्छन्, हामीलाई देश निर्माण गर्नलाई युवा चाहिन्छ, हामीले के छ भने नेपालमा पढायौँ, नेपालमा हामीले लगानी गऱ्यौँ, सबै काम गर्न विदेशमा जान्छन्, त्यो भएको हुनाले के छ भने हामीले उत्पादन गर्दै घरबाट के छ भने अरू देशको लागि काम गर्न पठायौँ तर हाम्रै देशको लागि काम गर्ने अवसर प्राप्त गर्ने खालको दक्षता सहितको व्यवसाय गर्न सिकाउने, सिप सिकाउने, त्यसपछि यही देशमा के छ भने विदेशमा कमाएको जति कमाउन सक्ने बनाउन सक्यौँ भने हाम्रो यो बाहिर भएका युवाहरूले पनि लगानी

0: नेपालमा गर्छ र यहाँबाका युवाहरूले पनि के छ भने यही आफ्नो कर्मक्षेत्र बनायो भने हाम्रो देशको इकोनोमी अहिले जति छ त्यो चाहिँ 10 वर्षमा डबल हुन्छ। डबल हुने बित्तिकै हाम्रो इकोनोमी ठुलो भयो, इकोनोमी ठुलो हुने बित्तिकै के छ भने युवाहरू विदेशमा जाँदैनन् र यही काम गर्छन् र यो असन्तुष्टि हर्छ, गरिबी हर्छ र जापान अमेरिका सरह के छ भने हाम्रो कमाइ हुन सक्छ भन्ने मेरो भावना हो। र यो एसियाबाट, एसिया पेसिफिकबाट मात्र नभइकन संसारभरि नै भएका नेपालीहरूलाई यो आह्वान गरेर चाहिँ के छ भने म यहाँ नेपालमा काम गर्ने वातावरण बनाउन चाहन्छु।
1: र अन्तमा जाँदाजाँदै महाधिवेशन प्रतिनिधिहरूलाई के छ सन्देश छोटोमा?
0: महाधिवेशन प्रतिनिधि साथीहरूले यसपाला सुझबुझका साथ यो पुरानो ढर्राबाट आफ्नो मान्छे मात्रै भनेर चाहिँ महाधिवेशन के भन्छ केन्द्रीय सदस्य अथवा पदाधिकारी छानबिन नगरिकन जसले काम गर्न सक्छ, जसको के छ भने क्षमता छ र जो अनेस्ट छ पार्टीप्रति त्यो मान्छेलाई चाहिँ के छ जिताउनु भयो भने काङ्ग्रेसले एउटा नयाँ उचाइ दिन सक्छ। काङ्ग्रेसको पार्टी बलियो भयो भने देश बलियो हुने रहेछ, काङ्ग्रेसको पार्टी बलियो देश बलियो हुँदो रहेछ, देश बिग्रिँदो रहेछ। त्यो भएको हुनाले काङ्ग्रेसलाई बलियो बनाउनु पर्छ, काङ्ग्रेसलाई चाहिँ सबल बनाउनु पर्छ। त्यसको लागि सबल मान्छे त्यहाँ नेतृत्वमा आउन सक्यो भने मात्रै यो देशको समस्या समाधान हुन सक्छ, नत्र चाहिँ फेरि के छ भने देशको अवस्था अहिलेको भन्दा पनि जीर्ण अवस्था हुन सक्छ। त्यो भए हुनाले यसबाट धेरै सुझबुझ पुर्याएर यो नेपाली काङ्ग्रेसको पदाधिकारी तथा नेतृत्वमा साथीहरूले भोट दिनुहुन म हार्दिक अनुरोध गर्दै, मलाई पनि के छ भने एसियाबाट यो केन्द्रीय प्रतिनिधिको रूपमा उम्मेद्वार दिएको छु, सबैलाई म हार्दिक आह्वान गर्दछु। म नयाँ नेपालको निर्माणमा काङ्ग्रेसले निर्वाह गर्ने महत्वपूर्ण भूमिका, विकासशील विकास भएको देशहरूमा भएका युवा परिचालन, विकास भएको देशको यो आर्थिक अर्थतन्त्रको व्यवस्था नेपालमा लागू गरेर नेपालको अर्थतन्त्रलाई सबल बनाउँदै यो 60 लाख गरिबीलाई म हटाउने प्रयास गर्न
1: चाहन्छु। हस् हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद र आगामी दिनको शुभकामना। नमस्कार।
0: धन्यवाद, नमस्कार।
1: नेपाली कंग्रेसका केन्द्रीय सदस्य कमेटी डाक्टर बलराम श्रेष्ठ आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका नेता प्रकाश उप्रेती तर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ प्रकाशजी। नमस्कार, स्वागत छ नेपाली बहसमा यहाँलाई। अरूणी श्रोता, यतिखेर हामी नेपाली बहसमा नेपाली कंग्रेसकै उम्मेद्वारहरूसँग 15 महाधिवेशनका विभिन्न पदका उम्मेद्वारहरूसँग कुराकानी गरिरहेका छौं, किनभने धेरै संचार माध्यम र हरेक संचार माध्यमले चाहिँ आज नेपाली बहसको मा हरेक नेताहरूलाई चाहिँ हामी स्पेस दिइरहेका छौं, किनभने नेपाली कंग्रेस बदलिएको कंग्रेस, लोकतान्त्रिक कंग्रेस कसरी बन्न सक्छ, गगन थापाको नेतृत्वमा कसरी कंग्रेस एकाकार बन्न सक्छ भन्ने विषयमा 15 महाधिवेशनको फेरिफेरीमा रहेर हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा पनि विभिन्न नेताहरूसँग हामी बहस गर्दैछौ। अब कंग्रेसलाई कसरी बलियो बनाउनका निम्ति गगन थापाको नेतृत्व सबल बन्न सक्दछ भन्ने विषयमा पनि चर्चा गरिरहेका छौं र हरेक क्षेत्रबाट क्लस्टरबाट उठेका नेताहरूसँग हामी हाम्रो बहस र छलफल हुँदै रहेको छ। यतिखेर हामी प्रकाश उप्रेतीजीसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। नेपाली कंग्रेसको उहाँ पनि नेता हो र उहाँ 35 वर्ष मुनिको खुल्ला नेपाली कंग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुनुहुन्छ। प्रकाशजी, यहाँलाई नेपाली बहसमा हार्दिक स्वागत छ। नमस्कार।
2: नमस्कार।
1: नेपाली कंग्रेसको 35 वर्ष मुनिको खुल्ला केन्द्रीय सदस्यको उम्मेद्वार होइन तपाईँ?
2: हजुर हजुर।
1: तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले, के छन् तपाईँका भिजनहरू, एजेन्डाहरू बताउनुहोस्।
2: मेरो इन्टरनल एजेन्डा भन्दा पनि मेरो जीवन मूल्य लोकतान्त्रिक चेतना, सामाजिक चेतना र समताको विषयमा आजसम्म वकालत गर्दै आएको छु। यो नै मेरो जीवन मूल्य हो। यसकै लागि स्थापित मान्यताहरूको लागि मैले जीवन प्रयत्न यही समाजमा लगानी गर्नेछु।
1: अनि नेपाली कंग्रेसको 15 महाधिवेशनमा तपाईँले जसरी आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ, महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई कसरी चिन्छन्?
2: लामो समयदेखि राजनीतिक जीवनमा म जीवन व्यतीत गरिरहेको, नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्यको रूपमा पनि काम गरेको र महिला अधिकार, मानव अधिकार, लोकतन्त्रको विषयमा लामो समयदेखि संघर्ष गरिरहेको एक योद्धाको रूपमा आम मतदाताहरूले मलाई चिन्नुहुनेछ र मत दिनुहुनेछ।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशनको अहिलेको अवस्था कस्तो छ? बदलिएको कंग्रेस, नयाँ कंग्रेस र समुन्नत कंग्रेस बन्न सक्छ त गगन थापाको नेतृत्वमा, तपाईँलाई त्यो आशा छ, भरोसा छ? बताउनुहोस्।
2: मजाले सकिन्छ सर। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म, उत्तरको सोलुखुम्बीदेखि दक्षिणको सरसिरासम्मका सम्पूर्ण साथीहरू उत्साहित भएर आउनु भएको छ, परिवर्तनको जोश लिएर आउनु भएको छ, परिवर्तित एजेन्डाहरू आएको छ, नयाँ पुस्ताहरू यसमा जोडिएका छन्, नयाँ पुस्ताहरूले आजको आर्टिफिसियल इन्टेलिजेन्ससँग खेल्ने पुस्ताहरू पनि जोडिएका छन्, परिवर्तित विश्वलाई आत्मसात गर्ने युवा दस्ता पनि यसमा छन्, हामीसँग ऐतिहासिक पृष्ठभूमि भएको जीवन उत्सर जीवन लगानी गरेका अग्रजहरू पनि हुनुहुन्छ। यो सबैको समायोजनबाट परिवर्तित काङ्ग्रेस रूपान्तरित काङ्ग्रेसले पक्कै पनि यो देशलाई सबल बनाउनेछ भन्नेमा म चाहिँ अति धेरै आशावादी छु र यो अवश्य पनि हुनेछ भन्नेमा छु।
1: अब नेपाली कंग्रेसको अहिलेको यो 15 महाधिवेशनले दिन खोजेको सन्देश के हो समग्रमा?
2: नेपाली कंग्रेसले अहिले दिन खोजेको सन्देश के हो भने लोकतन्त्रमा हामी काहीँ पनि चुकेको छैन, मानव अधिकारमा हामी काहीँ पनि चुकेको छैन, हामीले निर्माण गरेको संविधानको रक्षाको लागि हामी काहीँ पनि चुकेको छैन र नेपाली कंग्रेसको मूल ध्येय जुन मानवलाई केन्द्रमा राखेर गर्नुपर्ने कार्यहरूमा नेपाली कांग्रेस काहीँ चुकेको छैन र आजको परिवर्तित विश्वलाई आत्मसात गर्न सकिने युवा दस्तालाई समेट्न पनि नेपाली कांग्रेस चुकेको छैन र अग्रजलाई सम्मान गर्न पनि नेपाली कांग्रेस चुकेको छैन भन्ने सन्देश 15 महाधिवेशनले दिएको छ र यो 15 महाधिवेशनको नेतृत्वले आगामी यात्रा चाहिँ अझ धेरै सुन्दर तय गर्छ भन्ने सन्देश पनि आम समुदायलाई दिएको छ र नेपाली काङ्ग्रेसलाई हेरेर बस्नुभएका पर्यवेक्षक नेपाली काङ्ग्रेसलाई विश्वास गर्नुहुने लोकतान्त्रिक मनहरू विश्व सम्पदा सब विश्व समुदाय सबैले हामीलाई हेरिरहनु भएको छ। सबै समुदायहरू यस आजको दिनमा अति धेरै आशावादी रहेको बुझ्दछु।
1: प्रकाश उप्रेतीजी, अब नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई के छ यहाँको सन्देश, अनुरोध, आग्रह के छ?
2: सम्पूर्ण मतदाता साथीहरू, अग्रजहरू, तपाईँहरूको जिन्दगी, मेरो जिन्दगी भन्दा धेरै समय तपाईँहरूले यसमा लगानी गर्नुभएको छ, नवयुवा साथीहरू पनि जोडिनु भएको छ लोकतन्त्रको यो यात्रामा, लोकतन्त्रको यो लामो यात्रामा, फराकिलो यात्रामा हामी जोडिएका छौं। तपाईँहरूले मलाई मन दिनुहुनेछ, मत दिनुहुनेछ र यो जिम्मेवारीको भारी मलाई बोकाउनु हुनेछ र तपाईँहरूले बोकाउनु भएको जिम्मेवारीको भारीले तपाईँहरूलाई गर्व हुने काम गरेर म 5 वर्ष देखाउनेछु। त्यसैले तपाईँहरूले मलाई मन र मत दिनुहोस् भन्दै म आग्रह गर्दछु। जय नेपाल।
1: हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रकाश तिवारी, आदरणीय सोह्र केन्द्रीय सदस्यको 35 वर्ष मुनिको उम्मेद्वार। आजका लागि नेपाली बहसको समय पनि सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।

साथीभरा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 7792 9842 59 7549 9842 23562 9842 25 2505
2: पाथीबाडा फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ पाथीबाडा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहितमा जारी।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
2: पासीवाला फूड प्रोडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। पातिवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ। प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: बुढ्यौ

0: ठुलो पूजा पूरण चारैतिरै हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुफत मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स, विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852572792, 9842569750, 9842523562, 9842525005।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

माथिबाट फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ।

0: पटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423625

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दाल मोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ।

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852-57-92, 9842-59-7549, 9842-23-562, 9842-25-25-05।

हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि झुसे भनेको नाम बताउँछ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि
1: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर रमेश बस्नेत

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: पाथीबारा फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याइसकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ, सधैं रमाऊ। पाथीबारा फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।
2: सोह्र 60 01 30 40, 98 015 71 2 36। सोह्र 60 01।
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस्, के हो
4: प्रश्न? आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
3: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16 60 01 30 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
6: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
4: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
6: फोन नम्बर फेरि एकपटक 16 60 01 30 60 40 तथा 98 015 71 2 36।

0: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
1: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
0: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
1: कोभिड 19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
2: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 1660013 र एमसेल प्रयोगकर्ताले 9805712636 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
3: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
1: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
3: फोन नम्बर फेरि एकपटक 1660013 तथा 9805712636

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
2: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ। अब सुकुना सामुदायिक हस्पिटल प्राली।